0: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू। समय नाज़रीन, आज 11 बजे अपने खसूसी प्रोग्राम आपकी आवाज़ के साथ हाजिर हैं। प्रोग्राम का आगाज़ तलावत कलाम पाक और नात रसूल मकबूल सल्लल्लाहु अलैहि वसल्लम से किया जाएगा, जिसके बाद हम समाजी, सियासी और मकामी डेनमार्क के मसाइल पर गुफ्तगू होगी। आज हमारे साथ लाइव मेहमान होंगे सैयद एजाज बुखारी, जो कि सबका डिप्टी मेयर और मौजूदा सिटी काउंसलर हैं, सिकंदर सदीक, जो कि सबका पार्लियामेंट के मेम्बर हैं और मौजूदा सिटी काउंसलर हैं, इरफान गिलानी, जो कि रीजन के मेंबर हैं और डिप्टी मेयर हैं, ज़िशान अली, एतदाल पसंद पार्टी के पार्लियामेंट के उम्मीदवार भी हैं और पार्लियामेंट का इलेक्शन भी लड़ चुके हैं और बड़ी आम पोस्ट पर बैठे हुए, कामरान कुरैशी, जो कि 9 सितंबर को स्वीडन में इलेक्शन हो रहे हैं उसमें पार्टी की तरफ से टिकट होल्डर हैं, सोशल डेमोक्रेट के उम्मीदवार हैं। इसके अलावा अदनान अली अमीन, जिन्हें आप सुनते रहते हैं, तजिया निगार हैं, सैयद तकीर शाह साहब जो कि थिंक टैंक हैं, मुजीब कुरैशी साहब जो कि पीपल्स पार्टी के सदर हैं। इसके अलावा और बहुत कुछ अहम शख्सियात, दिलचस्प मौजूदात पर गुफ्तगू होगी। आप भी प्रोग्राम में शामिल होंगे, अपने आरा सवालात और हमारे साथ शेयर करें, क्योंकि आपकी आवाज़ आपकी आवाज़ है। वक्त 11 बजे से हम प्रोग्राम का इंतज़ार करेंगे, आपके सवालों के मुंतज़िर हैं, हमारे साथ साथ रहिएगा।
2: मोहतरम सामईन, मेरी आज की गुफ्तगू का मौजू है मुनाफिकीन। कुरान हकीम के शुरू में अल्लाह ताला ने इंसानों को 3 ग्रोहों में तकसीम फरमाया है, नंबर 1 मोमन, नंबर 2 काफिर और नंबर 3 मुनाफिक। सबसे पहले अल्लाह ताला ने मोमिनीन का मुख्तसर जिक्र फरमाया है, फिर कुफार का जिक्र सिर्फ एक ही आयत करीमा में किया है और आखिर में मुनाफिकीन के बारे में इंतहाई तफसील से जिक्र फरमाया है। इन मुनाफिकीन का जिक्र कुरान मजीद में इतनी तफसील से इसलिए है कि ये माशरे के बदतरीन अफराद हैं। कुफार से कहीं ज़्यादा नुकसान इस्लाम को इन मुनाफिकों की वजह से पहुँचा है। यही वजह है कि अल्लाह तबारक ताला ने कुरान हकीम में इन मुनाफिकों के किरदार को पूरी तफसील से बेनकाब किया है। यही नहीं बल्कि इनके दर्दनाक अंजाम की भी मुफस्सल खबर दी है। आइए मैं आपको बताता हूँ कि अल्लाह ताला कुरान करीम में इन मुनाफिकीन के बारे में क्या फरमाता है। सूरतुल बकर की आयत नंबर 8 और 9 का तर्जमा है कि और बाज़ लोग ऐसे हैं जो कहते हैं हम खुदा पर और रोज़े आखरत पर ईमान रखते हैं, हालांकि वो ईमान नहीं रखते। ये खुदा को और मोमिनों को चकमा देते हैं मगर हकीकत में अपने सिवा किसी को चकमा नहीं देते और इससे बाखबर हैं। मोहतरम सामईन, ज़रा गौर फरमाइए, हालांकि ये मुनाफिकीन अल्लाह की वहदानियत का ऐलान कर रहे हैं और रोज़े क़यामत पर यकीन का दावा भी कर रहे हैं, लेकिन अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की रसालत का इकरार नहीं कर रहे। ये उस दौर के यहूदियों का रवैया था और ये कि जब तक रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की रसालत का इकरार ना किया जाए किसी भी बात का यकीन कोई मानी नहीं रखता। सूरतुल बकर की आयत नंबर 10 में अल्लाह ताला का इरशाद है कि इनके दिलों में कुफर का मर्ज था, खुदा ने इनका मर्ज और ज़्यादा कर दिया और इनके झूठ बोलने के सबब इनको दुख देने वाला अजाब होगा। सामईन मोहतरम, इस आयत से ज़ाहिर होता है कि झूठ बोलना कोई छोटा मोटा मामूली गुनाह नहीं है बल्कि झूठ वो गुनाह अजीम है जो एक मोमन को मुनाफिक बना देता है। इसीलिए अल्लाह ताला सुरुल हज की आयत नंबर 30 में झूठ का बुतपरस्ती के साथ जिक्र फरमाते हैं। इरशाद होता है कि अपने आप को बुतपरस्ती और झूठ बोलने से बचाओ। मुनाफिकों के बारे में अल्लाह ताला कुरान करीम में मज़ीद फरमाता है सूरतुल बकर की आयत नंबर 11 और 12 का तर्जमा, और जब इनसे कहा जाता है कि ज़मीन में फसाद ना डालो तो कहते हैं हम तो इसलाह करने वाले हैं, देखो ये बिलाशुबा मुफसद हैं लेकिन खबर नहीं रखते। आगे चलकर अल्लाह ताला फरमाता है सूरतुल बकर की आयत नंबर 13 का तर्जमा, और जब इनसे कहा जाता है कि जिस तरह और लोग ईमान ले आए हैं तुम भी ईमान ले आओ तो कहते हैं भला जिस तरह बेवकूफ़ ईमान ले आए हैं इसी तरह हम भी ईमान ले आएँ, सुन लो कि यही बेवकूफ़ हैं लेकिन ये नहीं जानते। मोहतरम सामईन, ईमान की कसौटी ये है और काबिल कबूल ईमान सिर्फ वो है जो कि सहाबा कराम की तरह का हो। गौर फरमाइए कि सहाबा कराम की कितनी इज़्ज़त अफजाई है। अल्लाह ताला ने मुनाफिकीन की एक और किस्म इस तरह बयान फरमाई सूरतुल बकर की आयत नंबर 14, 15 और 16 का तर्जमा, और ये लोग जब मोमिनों से मिलते हैं तो कहते हैं हम ईमान ले आए हैं اور جب اپنے شیطانوں میں جاتے ہیں تو ان سے کہتے ہیں ہم تمہارے ساتھ ہیں اور ہم تو ان سے ہنسی کیا کرتے ہیں. یہ منافقوں سے خدا ہنسی کرتا ہے اور انہیں مہلت دیا جاتا ہے کہ شرارت اور سرکشی میں پڑے بہک رہے ہیں. یہ وہ لوگ ہیں جنہوں نے ہدایت چھوڑ کر گمراہی خریدی تو نہ تو ان کی تجارت ہی نے کچھ نفع دیا اور نہ ہی وہ ہدایت یاب ہوئے. بس اللہ تعالیٰ منافقین کو مہلت دے رہا ہے کہ وہ منافقت سے باز آ جائیں, اور اس نے انہیں مومنین کی دشمنی کے اندھیرے میں بھٹکتا ہوا چھوڑ دیا ہے. یہ لوگ وہ ہیں جو ہدایت کے بدلے گمراہی خرید رہے ہیں, اور یہ صرف نقصان کا سودا ہے. اس کے برعکس آئیے دیکھیے کہ اللہ تعالیٰ مومن مردوں اور مومن عورتوں کے بارے میں قرآن مجید میں کیا ارشاد فرماتا ہے. سورۃ الحدید کی آیت نمبر 12 کا ترجمہ ہے کہ جس دن تم مومن مردوں اور مومن عورتوں کو دیکھو گے کہ ان کے ایمان کا نور ان کے آگے آگے اور داہنی طرف چل رہا ہے, تو ان سے کہا جائے گا کہ تم کو بشارت ہو کہ تمہارے لیے آج باغ ہیں جن کے نیچے نہریں بہ رہی ہیں اور ان میں ہمیشہ رہو گے, اور یہی بڑی کامیابی ہے. محترم سامعین, یہاں کئی باتوں کی وضاحت ضروری ہے. ہم دیکھتے ہیں کہ مومن مردوں اور مومن عورتوں کے اجر یکساں ہیں. روشنی ان کے داہنی طرف ہوگی, یعنی ان کا اعمال نامہ ان کے سیدھے ہاتھ میں دیا جائے گا. اور روشنی یا نور کا سامنے ہونا تو یوں بھی صحیح معلوم ہوتا ہے کہ جب ہم تاریکی میں راستہ طے کر رہے ہوتے ہیں تو نور یا روشنی عموماً ہمارے سامنے ہوتی ہے تاکہ ہمیں راستہ صاف نظر آئے. نور یا روشنی کا مومن مردوں اور مومن عورتوں کے آگے یا سامنے ہونے کا مطلب یہ ہے کہ انہیں ان کے اچھے کاموں یعنی دنیا میں نیکیوں اور تقوی اختیار کرنے کا انعام دیا جا رہا ہے. اس ایک نقطہ کی وضاحت کے لیے حضور صلی اللہ علیہ وآلہ وسلم کی کئی احادیث کا حوالہ دیا جا سکتا ہے. مثلا حضرت انس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے خوشخبری سنا دو ان لوگوں کو جو رات کی تاریکی میں مسجدوں میں عبادت کے لیے جاتے ہیں, قیامت میں ان کے لیے ایک خاص قسم کا نور ہوگا. ابن عمر رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ فرمایا رسول اللہ نے کہ جو لوگ پانچ وقت نماز با جماعت خشوع و خضوع کے ساتھ ادا کرتے ہیں ان کو قیامت کے دن ایک خاص نور عطا کیا جائے گا. جو لوگ نماز کے سلسلہ میں اس کے برعکس ہوں گے ان کا حشر قارون حامان اور فرعون کے ساتھ کیا جائے گا. ابو سعید رضی اللہ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ جو کوئی جمعہ کے روز باقاعدگی سے سورۃ کہف کی تلاوت کرے گا قیامت کے دن اس کو ایک نور عطا کیا جائے گا جو اس کے قدموں سے شروع ہو کر آسمان کی بلندیوں تک جائے گا. اسی طرح حضرت ابو ہریرہ رضی اللہ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ جس نے قرآن حکیم کی ایک آیت ہی تلاوت کی اس کو قیامت کے دن ایک نور عطا کیا جائے گا. حضرت ابو ہریرہ فرماتے ہیں کہ فرمایا اللہ کے رسول نے کہ جس مسلمان نے مجھ پر درود و سلام بھیجا اسے ایک نور عطا کیا جائے گا جس کی روشنی میں اسے پل صراط کا راستہ طے کرنے میں آسانی ہوگی. اس طرح ہر نیک متقی اور پرہیزگار مسلمان کو برود قیامت ایک خاص نور عطا کیا جائے گا, جبکہ کفار و منافقین کے لیے معاملہ اس کے برعکس ہوگا. اللہ تعالیٰ منافقین اور کفار کے لیے فرماتا ہے سورۃ الحدید کی آیت نمبر 13, 14 اور 15 کا ترجمہ, اس دن منافق مرد اور منافق عورتیں مومنوں سے کہیں گے کہ ہماری طرف نظر کیجئے کہ ہم بھی تمہارے نور سے روشنی حاصل کریں, تو ان سے کہا جائے گا کہ پیچھے کو لوٹ جاؤ اور وہاں نور تلاش کرو. پھر ان کے بیچ ایک دیوار کھڑی کر دی جائے گی جس میں ایک ایسا دروازہ ہوگا جس کی اندرونی جانب تو رحمت ہوگی اور بیرونی جانب عذاب اور اذیت ہوگی. تو اس وقت منافق لوگ مومنوں سے کہیں گے کیا ہم دنیا میں تمہارے ساتھ نہ تھے؟ وہ کہیں گے کیوں نہیں تھے, تم تھے تو ضرور لیکن تم نے خود اپنے تئیں بلا میں ڈالا اور ہمارے حق میں حوادث کے منتظر رہے, اسلام میں شک کیا اور تمہاری آرزوؤں نے تم کو دھوکہ دیا, یہاں تک کہ خدا کا حکم آ پہنچا اور خدا کے بارے میں تم کو شیطان دغا باز دغا دیتا رہا. تو آج نہ تو تم سے فدیہ لیا جائے گا اور نہ ہی کافروں سے فدیہ قبول کیا جائے گا. تم سب کا ٹھکانہ دوزخ ہے کہ تم اسی کے لائق ہو, اور یہ بہت بری جگہ ہے. محترم سامعین, ابن کثیر کے مطابق پل صراط کا راستہ طے کرتے وقت مومنین اور منافقین دونوں کو روشنی دکھائی جائے گی, لیکن منافقین کے سامنے سے یہ روشنی کچھ ہی دیر بعد ہٹا لی جائے گی. یہ ان کے لیے سزا ہوگی اس مذاق کی جو یہ لوگ دنیا میں مومنین اور متقی لوگوں سے کیا کرتے تھے. سورۃ البقر کی آیت نمبر 15 میں اللہ تعالیٰ نے فرمایا کہ ان منافقوں سے خدا ہنسی کرتا ہے اور انہیں مہلت دیے جاتا ہے کہ شرارت و سرکشی میں پڑے بہکتے چلے جائیں۔ سامعین محترم، ذرا غور کیجئے، منافقین کو شروع میں تھوڑی سی روشنی صرف اس لیے عطا کی جائے گی کہ انہوں نے محض دکھاوے کی غرض سے تھوڑی بہت نیکیاں ضرور کی تھیں۔ لہٰذا ان واقعات کی روشنی میں ہم اس نتیجے پر پہنچتے ہیں کہ قیامت میں مومنین کے لیے مستقل انعام و اکرام ہوں گے، جبکہ منافقین کے ساتھ معاملہ اس کے بالکل برعکس ہوگا۔ اسی سلسلہ میں ابن کثیر نے ایک بہت طویل حدیث نقل فرمائی ہے، جس میں کہا گیا ہے کہ ہر مومن کو اس کی نیکیوں کے عوض ایک نور عطا کیا جائے گا۔ کسی کو پہاڑ کے برابر نور عطا ہوگا، کسی کو کھجور کے درخت کے برابر، تو کسی کو اس کے اپنے قد کے برابر نور عطا ہوگا۔ سورۃ الحدید کی آیت نمبر 17 میں اللہ تعالیٰ نے فرمایا کہ جان رکھو کہ خدا ہی زمین کو اس کے مرنے کے بعد زندہ کرتا ہے، ہم نے اپنی نشانیاں تم سے کھول کھول کر بیان کر دی ہیں تاکہ تم سمجھ سکو۔ محترم سامعین، یہاں اللہ تعالیٰ ہمیں یاد دہانی کرا رہا ہے کہ جس طرح وہ مردہ زمین کو دوبارہ زندہ کر سکتا ہے، اسی طرح وہ منافقین کے مردہ دلوں کو بھی زندہ کر سکتا ہے، اگر وہ سچے دل سے اپنے گناہوں سے توبہ کر کے راہ راست پر آ جائیں۔ میں دعا کرتا ہوں کہ اللہ تعالیٰ ہمیں اور آپ سب کو نیکی کی توفیق عطا فرمائے اور ہمیں نفاق سے بچائے، ہمیں صحیح معنوں میں سچا اور پکا مسلمان بنائے، تاکہ ہم سب کو بھی بروز قیامت اللہ تعالیٰ وہ نور عطا فرمائے جس کی روشنی میں ہم سب جنت الفردوس میں داخل ہو سکیں۔ آمین۔

0: एम 92.9 और केबल नेट 88.9 पर यह रेडियो आपकी आवाज़ है। हमारे स्टूडियो का डायरेक्ट फ़ोन नंबर है 39 29 71 04। एक दफ़ा से फिर सुन लें 39 29 71 04। नियत ख़्वाब नियत चू इन हल्फियास नल्फिया। हम अपने प्रोग्राम का बाकायदा आगाज अल्लाह ताला के पाक कलाम से करते हैं।
1: بسم الله الرحمن الرحيم
2: شروع اللہ کا نام لے کر جو بڑا مہربان اور نہایت رحم والا ہے۔
1: اذا السماء انفطرت واذا الكواكب انتثرت واذا البحار فجرت
2: جب آسمان پھٹ جائے گا اور جب تارے جھڑ پڑیں گے اور جب دریا بہہ کر ایک دوسرے سے

0: کے لیے جو ہے وہ صرف اور صرف ایک چیز ہے کہ وہ تعلیم حاصل کریں, ان کی تعلیم کے لیے اتنے اچھے مواقع ہیں ہر اعتبار سے, اور سارے یورپ میں ڈنمارک جو میں تعلیم کے بہت اچھے مواقع ہیں جو کسی شاید ہی کسی اور ملک میں حاصل ہوں, تو ہمارے بچوں کے اسے فائدہ اٹھانا چاہیے. ہم جب دیکھتے ہیں کہ ہمارے وہ بچے تو یہیں پیدا ہوئے ہیں, آج سے جو 15-20 سال سے بچے یہاں پر ہیں جو نوجوان ہیں آپ جو ہے, تو جب ان کو دیکھتے ہیں کہ وہ یہاں رہتے ہوئے بھی, اور جس زمانے میں تعلیم اتنی آسان تھی کہ یہاں کے جو نمبر ہے 7-8 نمبروں میں بڑی اچھی آدمی جو ہے آگے یونیورسٹی میں جا سکتا تھا, تو اس وقت میں بھی یہاں جب دیکھا جاتا ہے تو لوگوں نے کیا کیا, وہ یہاں ٹیکسی چلانے پر اکتفا کیا, یا وہ اب سپیلا ہال چلا رہے ہیں, یا وہ کیوسو کی چلا رہے ہیں. تو بڑے دکھ کی بات ہے یہ کہ آپ جو ہے آپ تعلیم جہاں اتنی آسان تھی اور تعلیم آپ کو عزت دیتی, علم آپ کو عزت دیتا ہے, اور آپ نے اس موقع کو ضائع کر کے چند ٹکوں کی خاطر جو ہے آپ نے ساری زندگی ضائع کر دی ہے. یہ جو چھوٹے موٹے کام ہیں, اسی طرح سے ہمارے وہ بچے اور بچیاں جو ہے ماں باپ ان کو جو ہے بجائے اس کی کہ تعلیم دیں اور جا کے ان کو جو ہے یہ جو سٹور ہے جو ہے فورٹکس ہو گیا, نیٹو ہو گیا, ان جگہوں میں بچوں کو ملازم رکھتے ہیں, یہ اچھی بات نہیں ہے. یہ آپ اپنے بچوں کی زندگی آپ ضائع کرتے ہیں. اس لیے مسلمانوں, ہم اپنے مسلمان بھائیوں سے اور خاص کر کے پاکستانیوں سے یہی کہتے ہیں کہ آپ کے پاس بڑے مواقع ہیں اور آپ اپنے بچوں کو اعلیٰ تعلیم حاصل کرنے کے لیے, یہاں تعلیم کی بہت سارے ہمارے ملک میں تو اور یا ہمارے لوگوں میں ذہن تعلیم کی 3-4 لینیں ہوتی ہیں, کوئی ڈاکٹر بن گیا, انجینئر بن گیا, لیکن اب جو جدید جو ہے تعلیم سلسلہ چل رہا ہے اس میں تعلیم کے اندر بہت ساری کیٹیگری ہیں, بہت ساری قسمیں ہیں. تو آپ جو ہے ایک بچہ ہمارا ایک طرف نہیں جا سکتا, دوسری طرف چلا جائے, تو اگر ہم یہاں رہ کر کے بھی ہمارے بچے اگر وہ تعلیم حاصل نہ کر سکیں, یہ بڑی بدنصیبی اور بدقسمتی ہو گئی ہے. پھر خاص کر کے یہاں جو لوگ رہتے ہیں اور یہاں کے جن کا جو ہے وہ دین اسلام مذہب نہیں ہے, تو وہ ان کا اپنا کلچر اور ان کا اپنا طریقہ کار ان کو بہت ساری غیر تعلیمی جو ہے ایسی مشاغل میں ان کو مصروف کر دیتا ہے, نشہ کرنا, ان کی پارٹیاں ہوتی ہیں, تو جس کی وجہ سے وہ تعلیم میں بڑی رکاوٹیں ان کو آ جاتی ہیں. لیکن ہمارے جو مسلمان بچے ہیں, ہمیں تو اسلام کی برکت سے اللہ تعالیٰ نے بہت سارے خرافات سے محفوظ رکھا ہوا ہے, بہت سارے خرافات سے اللہ تعالیٰ نے محفوظ رکھا ہوا ہے. تو جب وہ ہمارے پاس بڑا ٹائم بچتا ہے, تو یہ ٹائم ہمارا اس بات کا تقاضا کرتا ہے کہ ہمارے بچے تعلیم کے میدان میں سب سے آگے ہوں اور سب سے اچھے نمبر پر پاس ہونا چاہیے, اور یہ اچھی تعلیم والے ہمارے بچے ہوں, جس کی وجہ سے یہ اپنے ملک کا اور اپنے دین کا جو ہے ایک اچھا نمونہ پیش کریں گے, اور خود بھی جو ہے یہ بڑے عزت آبرو سے اپنی زندگی گزاریں گے. یہ تعلیم کے لیے تھوڑا سا وقت قربانی دے دیں, تھوڑا وقت آپ قربانی دے دیں, محنت کریں, اور ہمیشہ آدمی کو اپنا مستقبل بنانے کے لیے کچھ قربانی دینی پڑتی ہے. اس لیے مسلمانوں, ہم جو ہے اس تعلیم کے جو ہے سال کی مناسبت سے ابھی لوگوں سے یہی کہتے ہیں کہ اگر باپ جو ہے وہ کسی وجہ سے ان پڑھ رہ گیا, وہ نکما اور جہر رہ گیا, تو کم از کم اپنی اولاد کو اپنے ڈگر پر نہ ڈالے. ہوتا آپ دیکھ رہے ہیں کہ خالی پیسے کے ڈھیر لگانے سے اس سے کچھ نہیں ہوتا ہے, اصل انسان کی عزت آبرو معاشرے میں سوسائٹی میں جو ہے وہ علم کی وجہ سے بنتی ہے. علم ہوتا ہے تو اس کی, اور پھر علم سے خود انسان کے اندر انسانیت پیدا ہوتی ہے. علم ہی وہ چیز ہے کہ جس کے ذریعے انسان اپنے آپ کو پہچانتا ہے, اور پھر علم کے ساتھ دوسری چیز حکمت ہے جو ہمارے دین اسلام کے اندر ہے, کہ حکمت وہ چیز ہے کہ حکمت کے ذریعے سے آدمی کے اندر اخلاقیات پیدا ہوتی ہیں. تو جب اخلاقیات آدمی کے اندر پیدا ہوتی ہیں, تو پھر وہ انسان کو پتہ چلتا ہے کہ میں دو ٹانگوں پر چلنے والا کوئی حیوان نہیں ہوں بلکہ انسان ہوں. تو حکمت ہمارے دین اسلام کے اندر یہ ایک ایکسٹرا چیز ہے جو ہے علم اور حکمت کی چیز ہے. تو یہ جب پیدا ہو جائے گی, تو پھر انسان ایک اچھا انسان, اچھا مسلمان بن جائے گا, اور وہ اپنے علم کے بل بوتے پر انسانیت کی خدمت کرے گا. لیکن اگر اس کے پاس اگر حکمت نہیں ہے, اس کی تربیت اخلاقی تربیت نہیں ہے, تو وہ علم کے بل بوتے پر وہ کیا کرے گا کہ وہ جو ہمارے ملکوں میں آپ دیکھ رہے ہیں کہ بڑے بڑے پروفیسر ہیں, बड़ी बड़ी डिग्रियां ली हुई हैं, वो सबसे ज्यादा चोर है, वो सबसे ज्यादा बदमाश है, वो सबसे ज्यादा करप्ट है वो। तो ये वो लोग हैं जिन्होंने थोड़ा बहुत इलम हासिल करके डिग्रियां हासिल कर ली हैं, लेकिन अखलाकी तरबियत ना होने की वजह से वो सिर्फ एक दो टांगों में चलने वाला एक दरिंदा और हैवान बन गया है। तो खैर ये एक अलहदा मसला है। तो बुनियादी तौर से इलम जहाँ इन मुल्कों के अंदर आपको इज्जत देगा, आपका आपका फ्यूचर जो महफूज करेगा, वो आपके पास इलम हो, कि आपके पास यूनिवर्सिटी की तालीम हो, आप अच्छी तालीम हो, तो उसके लिए तो हमारे बच्चों को इस इलम हासिल करने के लिए माँ बाप को अभी से उनकी हौसला अफजाई और ये कोशिश ना करें कि हम अपने सस्ता मजदूर इन स्टोरों को मुहैया करें कि फोटक्स में जाओ, नीटो में जाओ, सस्ता मजदूर मुहैया करने की कोशिश न करें, या हम टैक्सी सारी जिंदगी चलाते रहें, यही हमारा काम रह गया है, या हम लोगों को शराब ही पिलाते रहें खोसे खोल के, या हम इसी पर बैठे रहें कि लोगों को गंदे काम ही करते रहें, चरसे और यही करते रहें। हम अच्छे शरीफ और एक महजब और अच्छे तालीम याफ्ता बने, जिससे हमारे बच्चे इजादात करें, कोई नई चीज ईजाद करें। और हमारे बच्चों की मैं अल्हम्दुलिल्लाह वो जो है किसी भी तौर से दूसरों से ज़हनी तौर से कमजोर नहीं है। हमारे बच्चों में अल्लाह ताला ने, फिर खित्ते पाकिस्तान के लोगों में अल्लाह ताला ने बड़ी सलाहियतें पैदा की हुई हैं। बस इसके लिए ये होता है कि इन बच्चों की, इस नौजवानों की, इनकी हौसला अफजाई की जाए और उनको तालीम के अंदर इनकी शुरू क्लासों से ही इनको जो है हौसला अफजाई करके पढ़ने के माँ बाप तरगीब दें। यहाँ माँ बाप की जो है गफलत की वजह से बहुत सारे अच्छे बच्चे जो हैं वो जाया हो जाते हैं और वो अपनी तालीम नहीं कर सकते। सामने आया तालीम के सिलसिले में हमारे बच्चे जो हैं उनके लिए एक्स्ट्रा एक चीज ये है कि बच्चे तालीम में जाएं और अखलाकियात जो है, हमारे मुसलमान बच्चे जो हैं उनके अखलाक सबसे अच्छे होने चाहिए। और अखलाक में सबसे पहले जो है वो जो इनके असातिज़ा है, मुअल्लिमीन है, उनके साथ हमारे बच्चों का रवैया सबसे अच्छा होना चाहिए। और हमारा दीन इस्लाम तो ये कहता है कि आपका जो है जो गुमशुदा जो चीज है, मताए गुमशुदा है, वो हिकमत है, वो फायदे की चीज है, वो इलम है, और कहा जहां भी वो मिले उसको दे लो। तो दीन इस्लाम जो है वो कहता है जो भी आदमी जो है जिससे आपको अच्छाई मिले, वो किसी भी मजहब अकीद ताल्लुक रखता हो, आप उसे लो। तो ये जो आपके असातिज़ा स्कूलों में होते हैं, यूनिवर्सिटियों में होते हैं, जो आपके उस्ताद हैं, वो किसी भी दीन मजहब से ताल्लुक रखते हैं, आप जिस मजमून का वो उस्ताद है उससे फायदा तब भी आप लेंगे, उसकी रिस्पेक्ट करेंगे, उसकी इज्जत करेंगे, अखलाक से पेश आएंगे। और फिर हम लोग इस बात की ज्यादा जो है जरूरत है कि हम अखलाक से पेश आएंगे, तो इस वजह से जो है असातिज़ा की निगाह में हमारे बच्चों की इज्जत भी बढ़ेगी और इस्लाम से भी मुतारफ होंगे कि इनका कैसा दीन मजहब है जो अच्छे अखलाक सिखाता है ये। तो ये हमारे बच्चों को इसके लिए जरूरी है कि अच्छे अखलाक से, अच्छे किरदार से ये पेश आए और फिर इलम हासिल करने में इनकी आसानी होगी। और दौरान तालीम जो है ये माँ बाप का भी फर्ज बनता है और कि वो अपने बच्चों को गलत सोसाइटी से बचाएं, गलत लोगों से बचाएं। बच्चों को देखें आपके बच्चे कहाँ जा रहे हैं, वो किधर जा रहे हैं, कौन उनका दोस्त है। अगर हमारे बच्चों का जो है वो दोस्त कोई करीबी रिश्तेदार ही हो, लेकिन अगर वो उसकी वजह से उनके अखलाक किरदार खराब हो रहे हैं, तो वो दोस्त उस रिश्तेदार से भी कता ताल्लुक कर ले। यहाँ जिन लोगों के फैमिलियां ज्यादा हैं, ज्यादा फैमिली होने की वजह से भी वो शिकायत करते हैं कि वो फलाने को, चाचे को, मामू को देख कर बच्चा खराब हो गया है। तो आप अपने बच्चे को इन जो है बुरे माहौल से, बुरे दोस्तों से इसे दूर रखें। ये कितने बड़े अफसोस की बात होती है जब ये सुनते हैं कि हमारे वो बच्चे, मुसलमानों के बच्चे, पाकिस्तानी बच्चे जो है 18-18, 20-20 साल के वो जेलों के अंदर पड़े हैं, किसी भी केस में पड़े हुए हैं। तो ये इंतहाई दुख की बात है। तो मुसलमानों, यहाँ अल्लाह ताला ने आपको बड़ी नियामत दी है इस डेनमार्क के अंदर, और कोई खूबी है या नहीं है, लेकिन कम अज कम इलम हासिल करें, यह इलम की जो है खूबी है, और इलम आपको आएगा मेहनत करने से। और मुसलमान को तो फिर इस्लाम ये कहता है कुर रब्बी ज़िदनी इल्मा, कि आप अल्लाह ताला से दुआ करें, अपनी पूरी मेहनत करें, अल्लाह से दुआ करें और अच्छे अखलाक अपनाएं, तो अल्लाह ताला आपके लिए इलम की बड़ी मुश्किल गुथियां सुलझा देगा, आप मुश्किल को आसान कर देगा। ये तो ये चंद गुजारिशात हैं जो हम अपने जो है सुनने वालों को पेश करते हैं कि जो है चंद टगों की खातर के बच्चे 18 साल के हो जाएं, फौरन टैक्सी चलाए, इसके लिए बच्चों की जिंदगी जाया ना करें, बच्चों को तालीम हासिल करने दें। और अगर आपको जब वक्ती तौर से आपको थोड़ा जो है गुजारा मुश्किल से करना पड़े, लेकिन अपने बच्चों को अच्छी तालीम दें। बच्चियां भी हमारी यहाँ रहना है इस मुल्क में, तो उन्होंने बजाय इसके कि थोड़ी तालीम करके खर बच्चियों के लिए परेशानी पैदा हो, तो उनको भी अच्छी तालीम दें जिससे अपनी इज्जत आबरू से जिंदगी गुजार सकें। तो यही हमारी इस गरज से मुसलमानों के बच्चों से, आप लोगों से हमारा एक मोहब्बत की जो है बुनियाद पर ये कहते हैं, हम ये चाहते हैं हमारे बच्चे सबसे अच्छे हों, उनकी अच्छी तालीम हो और ताकि वो इज्जत आबरू से रहें। हम जहाँ के आज भी इदारे में कहीं जाते हैं तो पता चलता है ये कि वो को फलाना कोई इंजीनियर है, कोई किसी ओहदे पर है, हमारा मुसलमान है, हमारा पाकिस्तानी है, तो हमारा फखर सर फखर से बुलंद हो जाता है। अगर से बात है इन लोगों का बिहेवियर इतना अच्छा नहीं होता हमारे, क्योंकि वही पुराने जरासीम होते हैं कि आकर उनके अंदर होती है ये, लेकिन इसके बावजूद हमें खुशी होती है कि हमारी बच्ची या हमारा बच्चा जो है ये अच्छे ओहदे पर है इलम की वजह से है। इसलिए मुसलमानों इस बात की कोशिश करें और अल्लाह से दुआ भी करें कि अल्लाह ताला हमारे बच्चों को यहाँ एक अच्छा नमूना बनाए, अल्लाह ताला उनको तालीम हासिल करने की तौफीक दे जिससे वो इस मुल्क को फायदा पहुँचाएं। वो आखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।
1: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।

0: बात ये होती है कि जिस तरह से ये हम बात कर रहे हैं कि ये जिस पहला मुसलमान जो हमारी कैंडिडेट बनी है, आप इसका बैकग्राउंड जाके देखिए ना कि इसने किस तरह से ये तजुर्बा लेके गए। शाह साहब की बात सही है कि इसने ग्राउंड वर्क किया है इसका। ये जब पहले पार्लियामेंट आने से पहले इसने ना जो फुल में इतनी जॉब होती है ना, वो इसने 3-4 मिनिस्ट्री में भी की हुई, तो इसको अंदाजा है कि अंदर से काम कैसे है और बंदे ने काम कैसे नहीं करना। जब हमारे से इसकी बात हुई थी, मैं आपको बात कर देता हूँ, हमारी बात हो रही थी कुमाउनी पे, मैंने इसे कहा, मैंने कहा तुम्हें पता है, मुझे पता है कि 2 या 3 साल बाद ये जो सूरत हाल जा रही है इसका क्या है। कहती है यही तो मसला है कि हमें कुछ ना कुछ करना पड़ेगा। तो उधर ही मुझे पता चल गया था कि ये मिस्टर बनी ना, तो इसको पहले ही पता है कि कौन सी क्या कहते हैं कौन सी प्रॉब्लम है जिस पर फोकस नहीं करना। और इसके पास आप देखिए ना, इसकी मिस्ट्री में तो क्लाइमेट और एनर्जी और ये मिली है, और ये काफी क्या कहते हैं एक स्ट्रॉन्ग मिस्ट्री है। मुझे तो शक था कि क्लाइमेट की ये माचन लेकर खुद लेगा, मगर उसने नहीं ली, उसने इसको ली है। कोई ना कोई उसका बैकग्राउंड होगा और उसकी दिमाग में सोच होगी। बाकी आपकी बात सही है कि बंदे को ये प्रायोरिटी करनी पड़ती है, क्योंकि मीटिंग सेम आपके पास तो मंडे से जुमेरा आती होती है, मीटिंग जुमे को तो काम ही करते हैं, तो फिर आपको प्रायोरिटी करनी पड़ती है और आपका उतना ही बोर्ड आता है कि आप जिम्मेदारी ले सकते हो तो आप कर लें, क्योंकि आप क्यों ना प्यूओ में बैठेंगे तो डेफिनेटली मीटिंग सेम दिन आ सकती है। ये एक एक क्या कहते हैं नेगेटिव चीज है।
1: शाह साहब, आप आखिरी सवाल भी करें और अदनान से इजाजत भी लें।
2: ये अदनान, आखिरी चीज बात यह है कि पहले तो मैं आपको मुबारक दूंगा कि आप रेडियो पे आते हैं और आपने बहुत आप बातचीत करते हैं और लोगों को सही इन्फॉर्मेशन देते हैं, आप सही गाइड कर रहे हैं, ये बहुत अच्छी बात है। मैं बहुत खुश हूँ कि हमारे यंगस्टर्स में इतनी हिम्मत है कि वो आगे, क्या अभी तक किसी ने वेस्ट लाइन से या कहीं से आपने रब्ता किया है कि जी मैं जो है आपके जो क्रिस है आपका जो हल्का है मैं उसके उसके उसमें बैठना चाहता हूँ, या मैं मेंबर बनना चाहता हूँ, या मैं आपकी पार्टी में ऑलरेडी हूँ और मैं फलके थिंक के फलकेली उस वेल में जाना चाहता हूँ और वहां जाके तो मैं लर्न करना चाहता हूँ जैसे कि अभी आपने कहा, और मैं भी इस पे एग्री करता हूँ कि सुमेरा ने बहुत काम किया और अपना टाइम दिया तो आज वो कामयाब हुई, क्योंकि यहाँ की जो एजेंसियां हैं वो नजर रखती हैं, ये आप और मैं इस बात पे ही नहीं हम कि वो नजर रखती हैं कि कौन सा आदमी कितनी वैल्यू रखता है, कितना काम करता है, इसके पीछे अवाम कितनी है। लेकिन अगर आप इलेक्ट होकर लोगों को भूल जाए तो वो आपको माइनस कर देते हैं, फिर नेक्स्ट टाइम आपको इलेक्ट होने में बड़ी मुश्किल आती है। तो आप ये बताएं कि क्या, और दूसरी चीज मैं आपसे ये पूछना चाहता हूँ कि ये जो हाईएस्ट कार्ड का आज आया है कि वो जो 2016 में मेरे साथ ही उनको नेशनलिटी मिली थी तो उनकी नेशनलिटी बाप और बच्चों की नेशनलिटी कैंसिल कर दी थी गवर्नमेंट ने, तो आज उनके पासपोर्ट नेशनलिटी जो है गवर्नमेंट ने हाईएस्ट कार्ड ने उनको कहा कि आप अपनी नेशनलिटी एज ए डेनिश रख सकते हैं, गवर्नमेंट आपसे छीन नहीं सकती, इसके ऊपर आप क्या कहेंगे?
0: सब सबसे पहले तो मैं कहूंगा कि कुछ लोगों ने राब्ते, ये जब हम मीना बाजार किया था उसके बाद भी मुझे कुछ लोगों ने राब्ते किए और मैंने उन्हें कहा है कि मैं इंशाल्लाह ताला आप सब से राब्ते करूंगा, और मैं आप दोनों का शुक्रिया अदा करना चाहता हूँ और बाकी मीडिया का भी शुक्रिया अदा करना चाहता हूँ कि आप लोगों ने इज्जत दी, आप लोगों ने क्या कहते हैं इतना कर दिया मेरा कि मेरी तो वाइफ कहती है, मेरी फैमिली कहती है अल्लाह करता कि सर तुम 1 साल पहले होता तो अब तुम आज कौंसलर के अंदर बड़े होते हैं। आप लोगों ने पता नहीं क्या मुझे बना दिया कि हर बंदे को अब मेरा पता है, जहां जाता हूँ वहां बंदा लोग के मुझे सेंटर हो हमने ये आपकी आवाज से सुना वो सुना है। मैं तो अब ये सोचता हूँ कि मैं किसी सेंटर में जाऊं कि ना जाऊं क्योंकि वो रोक लेते हैं लोग। आप लोगों की मेहरबानी है कि आप लोगों ने पता नहीं क्या मुझे बना दिया कि लोगों की इतनी इज्जत हो गई है आप लोगों की वजह से, और ये तो आप लोगों का कहते हैं आप लोगों का शुक्रिया है कि आप लोगों ने मुझे इतनी इज्जत दी है और कि लोग मुझे अब सुनते हैं मुझे गाय पूछते हैं मुझे कहते हैं। मैं तो खुद हैरान हो गया हूँ कि मैंने अल्लाह से यही सोचा था कि बस मैंने कहा था कि मैं तो मुझे नहीं था पता क्या, ये तो आप लोगों की मेहरबानी है और आप लोग का शुक्रिया मेरे पे,
1: नहीं,
0: मैं भी
1: मेहरबानी
0: इंसान
1: आपकी, आप टाइम निकालते हैं, टाइम पब्लिक के साथ शेयर करते हैं।
0: देख के राजा साहब ये तो आपकी है कि आप लोगों ने जो इज्जत दी और मैं इसका शुक्रिया आपका कभी बोलूंगा आप लोगों को, کیونکہ آپ لوگوں نے بہت عزت دی ہے. دوسری بات رہی ہاں یانگسٹر کو میں کوشش کرتا ہوں, میری اپنی بانجا ہے, میری بیٹی ہے, وہ جہاں جاتے ہیں وہاں وہ یانگسٹر سے پوچھتے ہیں, تو وہ یہی میں کہتا ہوں کیا آپ کو جو گائڈ لائنس ہے آپ لوگ, میں پیچھے ہٹ جاتا ہوں آپ لوگ آگے آ جائیں کیونکہ آپ لوگوں کا فیوچر ہے اور آپ لوگوں نے ہی آپ چلنے, میں تو یہی کر سکتا ہوں کہ میں کروں. آپ کا دوسرا سوال ہے سپریم کورٹ کی ڈیسیشن, ہاں میں نے دیکھی ہے وہ ڈیسیشن اور مجھے بڑی خوشی ہوئی ہے کہ سپریم کورٹ نے کہتے ہیں 1 مہینے کے اندر 2 ایسے فیصلے دیے ہیں جس سے یہ پتا چلتا ہے کہ اس ملک میں کوئی نہ کوئی سسٹم ہے. پہلا ایک فیصلہ جیسے آپ کو پتا ہے وہ ہاتھ والا آیا تھا, اس میں بھی سپریم کورٹ نے کہا تھا کہ غلطی ہے, اور یہ بھی ان نے کہا ہے کہ یہ بھی ان کا اچھا فیصلہ ہے, اس سے یہ ہے کہ جن لوگوں کو پاسپورٹ ملے ہوئے ہیں ان کے پاسپورٹ چھیننا بڑا مشکل ہے. اب میرا جو کیا کہتے ہیں ابھی تو میں نے دیکھا نہیں ہے کچھ,
2: یہی میں آپ کو روکوں گا, یہی چیز میں آپ سے پوچھنا چاہتا تھا کہ جو پچھلے سال گورنمنٹ نے قانون بنائے تھے کہ جب چاہے پاسپورٹ چھین لو, جب چاہے بوری سیلز کے بارے نکال سکتے ہیں سب کچھ, تو میں یہی آپ سے جو میری اور آپ کی گفتگو ہوئی تھی میں یہی چاہتا ہوں کہ آپ عوام کو بتائیں کہ اس سپریم کورٹ کے اس کے بعد تو ہمیں کافی تحفظ مل گیا ہے کہ ہم اب مثلا سی کیٹیگری میں نہیں آتے, بلکہ ہمیں اگر ان کو لے جانا پڑے گا ہماری نیشنلٹی چھینی پڑے گی تو اب ہمیں یہ قانونی ایک رستہ تو مل گیا. کیا آپ اگری کرتے ہیں کہ ہمیں قانونی رستہ مل گیا ہے کہ ہم عدالت میں جا سکتے ہیں ان کو چیلنج کر سکتے ہیں؟
0: ہاں یہ راستہ ہے راجہ صاحب. دیکھیں وہ جو دو دو دو علیحدہ چیزیں ہیں میں آپ کو بتا دوں کہ ایک مسئلہ یہ ہے کہ یہ جو ہے نا پاسپورٹ والا قانون, یہ اس وقت بھی ہمیں اندازہ تھا کہ یہ قانون تھوڑا بہت اسی لیے چینج کیا گیا تھا کہ ان کو پتا تھا یہ ایک دو فیصلے آنے ہیں, اور سپریم کورٹ نے جب فیصلہ پورا آئے گا ہم پڑھیں گے پھر میں ڈیفینیٹلی دیکھوں گا کہ اس فیصلے کے اندر کیا لکھا ہوا ہے اور اس فیصلے کا مطلب کیا ہے اور اس قانون کے ساتھ کیا ہے. دوسرا جو قانون بنایا گیا تھا نا وہ یہ تھا کہ جب آپ کے بچے غلط کام کریں نا بہت تو آپ کی پوری چینی جا سکتی ہے. میری انفارمیشن کے بقول اس کا بھی ایک کیس سپریم کورٹ میں پڑا ہوا ہے اور اس کا بھی فیصلہ آنے والا ہے. اب جب وہ فیصلہ آئے گا تو پھر پتا چلے گا کہ اس قانون کے اندر کیا ہے. اب میں آپ کو ایک بات کر دیتا ہوں, میں نے یہ اللہ کرے کہ کوئی اس بات کو نہ لے, ہمارے آپ کو بھی پتا ہے میں نام نہیں لیتا مگر ہمارا ایک پاکستانی بھی تھا اس چیز کے اندر انوالو تھا جس کا مقام نے چھیننے کی کوشش کی ہوگی, شاہ صاحب کو آپ کو پتا ہوگا اس کیس کا. تو اب یہ کیا کہتے ہیں کیونکہ اس کا کوئی تھا تو یہ اب کیا کہتے ہیں یہ دیکھا جائے گا, مگر سپریم کورٹ نے یہ فیصلہ کلیئر کر دیا کہ پاسپورٹ دے کے چھیننا بڑا مشکل ہے. اب ہو سکتا ہے کہ اس پہ کیا کہتے ہیں گورنمنٹ انویسٹیگیشن کرے, کیونکہ مجھے پتا ہے کہ آپ میرے فون پہ تینس فال کے پچھے کے لنکس آنے لگ جاتے ہیں اور وہ تو شروع ہو گئے ہیں نا کہ یہ دیکھو ہم سچے تھے کہ ہم نہیں کر سکتے یہ نہیں کر سکتے. تو اب یہ دیکھنے کی ضرورت ہے کہ ہمارا نیا جو انٹرگریشن منسٹر ہے موتوز کو اور ہمارا جو نیا جسٹس منسٹر ہے للی گنا وامنگ وہ اس پہ کون سی اسٹیٹمنٹ دیتے ہیں اس فیصلے کے بعد, میں ان کا انتظار کر رہا ہوں کہ وہ
1: چلے یہ آنے والا وقت بتائے گا. تو شاہ صاحب اجازت لے ادران سے پھر اگلے پروگرام کی طرف.
2: ادران بہت بہت خوشی ہوئی ہے اور امید ہے کہ اگلی دفعہ جب ہماری ملاقات ہو تو ہم تھوڑا سا جو کمیون زیادہ پاورفل ہے یا پارلیمنٹ زیادہ پاورفل ہے, کس کے پاس کیسے اختیارات ہیں, اور ڈنمارک کی جو مختلف کمیونز ہیں اس کے اوپر ہم بات کریں گے, ہم سننا چاہیں گے آپ سے, کیونکہ میں بہت خوش ہوں کہ آپ اور عزیز شان اور دوسرے جو بچے آ رہے ہیں اس پلیٹ فارم پہ وہ باقاعدہ تیاری سے آ رہے ہیں اور آپ لوگوں کے پاس علم ہے اور آپ علم بانٹ رہے ہیں اور سننے والوں کو ایک مفید انفارمیشن مل رہی ہے, کیونکہ اب ہم بوڑھے ہو گئے ہیں, ہماری عمریں اتنی نہیں ہے کہ ہم ہر روز بیٹھ کے اس کے اوپر بات کریں. تو یہ بہت خوشی کی بات ہے کہ آپ اپنی فیملی اپنی دوسری جابس کو چھوڑ کر اس پہ ٹائم دیتے ہیں, تو بہت بہت شکریہ آپ کا. میں تو آپ کا دل و جان سے दुआ करता हूँ कि आप सियासत में इसी तरह रहें और लोगों तक अपनी इंफॉर्मेशन पहुंचाते रहें।
0: शुक्रिया आप दोनों का, हम दोनों का फिर इंशाल्लाह ताला बात होगी। मेरी तरफ से अल्लाह हाफिज सबको,
1: अल्लाह
2: हाफिज।
1: बहुत शुक्रिया शाह साहब, आप शाम के प्रोग्राम में दोबारा इस चीज़ को आगे लेकर चलेंगे। आप साहब दोनों इजाज़त लेते हैं, अब हमारा टाइम हमें इजाज़त नहीं दे रहा।
2: जी अल्लाह हाफिज़, अल्लाह हाफिज़।
1: समय नाज़रीन, आप सुन रहे थे अदनान अली अमीन को, और शाह साहब जो हैं वो सवाल जवाब की महफिल में वो उसको ले रहे थे, अदनान को ले रहे थे। समझ हमारा किसी से मुतफिक करना ज़रूरी नहीं है, कोई बात करना चाहता है, कोई अपनी राय देना चाहता है तो उसके लिए अदारा आपकी आवाज़ का टाइम हाजिर है।
3: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।

0: سامعین کرام، ایف ایم 92.9 پر ہم ریڈیو آپ کی آواز کے ساتھ آپ کی خدمت میں حاضر ہیں۔
1: بسم اللہ الرحمن الرحیم۔ سامعین ناظرین، یہ ملا جلا انفارمیشن کا پروگرام ہے جو ادارہ آپ کی آواز کے اسٹوڈیو سے لے کر آپ کی خدمت میں حاضر ہے۔ آج جو ہمارے ساتھ اس وقت مہمان ہیں، عدنان علی امین اور توقیر حسین شاہ صاحب اور مجیب الرحمان قریشی صاحب۔ عدنان جو ہے ہمارے تجزیہ نگار، ان کا تعلق سوشل ڈیموکریٹ سے ہے۔ سید توقیر حسین بخاری شاہ صاحب کا تعلق جو ہے وہ تھنک ٹینک بھی ہیں اور سیاست سے بھی ان کا گہرا تعلق ہے اور کاف لیگ کے بانیوں میں ان کا شمار ہوتا ہے۔ مجیب الرحمان قریشی صاحب صدر ہیں پاکستان پیپلز پارٹی کے، لیکن اب ایس ایف کے ممبر بھی ہے، ایس ایف کو انہوں نے جوائن کر لیا ہے۔ تینوں مہمانوں کو ہم خوش آمدید کہتے ہیں۔
2: شکریہ جی۔
1: عدنان، آپ سے شروع کریں گے کہ آج آپ کو پتا ہے کہ جمعے کی چھٹی تھی، آپ کو پتا ہے یہ چھٹی کس مقصد کے لیے تھی، کون لو تھا، تو اس کے بارے میں آپ کیا فرمائیں گے؟
2: السلام علیکم سب کو، بسم اللہ الرحیم۔ میں تو یہی کہوں گا کہ آج یہ کون لو تھا، اور اس پہ تو آج سپیچ وغیرہ ہوئی ہیں ڈفرنٹ، کیونکہ جیسے آپ کو سب کو معلوم ہے دو دن پہلے نئی الیکٹ گورنمنٹ بیٹھی تھی، اور اس کے اندر کیا کہتے ہیں سب کی اپنی اپنی سپیچ ہوتی ہیں، اور ڈیفینیٹلی تھا اس کے اندر لاسٹ ڈلیوری کو ٹارگٹ کیا گیا تھا فلور بلاک سے، کیونکہ انہوں نے اس کو آفر دی تھی۔ اور دوسرا یہ کہ جو کیا کہتے ہیں موت میسس میں تھے، اس پہ بس جیسے کہتے ٹارگٹ کیا تھا سوشل کہ شاید وہ ملے لیں گے پولچنگ پہ لمپا کریں گے، مگر یہ اس بات کو اس نے سر میرے خیال سے اس کو یہ نہیں پتا کہ لمپا کرنے کے لیے 90 سیٹیں چاہیے ہوتی ہیں، وہ تو ان کے پاس نہیں ہیں۔ تو اس لیے بندہ کہہ سکتا ہے کہ یہ بس ایک قسم کا گورنمنٹ کی طرف ہی انہیں ٹارگٹس کیے تھے اور اپنی اپنی سپیچ کی تھی۔ اس کے اندر یہ تھا کہ سب کو انتراز ایک چیز کا تھا لوگوں کو کہ پرائم منسٹر شاید اپنا کچھ سٹیٹمنٹ اس کولو اس پہ دے گی، مگر وہ نہیں تھی آج ادھر ڈینمارک میں، وہ کسی یو کی میٹنگ میں تھی، تو اس لیے اس نے آج سپیچ نہیں کی۔ اس کے دونوں نیسٹ فارم نے سپیچ کی ہے، اور وہی جو شروع ہوا تھا کہ کوئی لڑائی جھگڑا شروع ہو جائے گا سوشل ڈیموکریسی میں، کیونکہ اس نے ایک تبدیلی کی تھی اپنی بینک گورنمنٹ میں کہ فائنانس منسٹر جسٹس منسٹر کو بدل دیا تھا، مگر اس کی بھی ایک لانگ سیکٹر وجہ ہے، وہ آہستہ آہستہ باہر آ جائے گی کہ اس کے اندر وجہ کیا ہے کہ وہ کیوں چینج کیا گیا ہے۔ تو اب دیکھتے ہیں کیا ہوتا ہے آگے۔
1: شکریہ عدنان۔ شاہ صاحب، آپ نے عدنان کی بات سنی، آج جو چھٹی تھی اس دن کے حوالے سے شاہ صاحب آپ کیا فرمائیں گے؟
3: بسم اللہ الرحمن الرحیم۔ میرے دونوں ساتھیوں کو، مجیب قریشی صاحب میرے چھوٹے بھائی، عدنان بیٹو، جیسے آپ سب کو میری طرف سے السلام علیکم۔ گرو لوس ڈے ہوتا ہے، یہ ہوتا ہے آئین کا دن، جس دن ڈنمارک کا آئین بنا تھا۔ آئین لوگوں کو سمجھنا چاہیے، کانسٹیٹیوشن جو ہے اس کو ہم اردو میں آئین کہتے ہیں اور ڈینش میں اس کو گرو لا کہتے ہیں۔ تو یہ آج کے دن انہوں نے نفاذ کیا تھا ڈنمارک کے اندر، لیکن گرون لا کے بعد جو دوسرے قوانین بنے ہیں اس ملک کے اندر، اس کے اوپر ہم روشنی ڈالتے رہتے ہیں، لیکن وہ بات وہی ہے کہ بینس کے سامنے بیٹھ کے تو وہ بین بجانے والی۔ تو راجہ صاحب، آج کا دن جو تھا یہ بڑا مصروف رہا ہے، آدھے دن کام پہ گئے تھے، بعض لوگوں کو پورے دن کی چھٹی تھی اور بعض لوگ پورے دن کام پہ گئے ہیں۔ تو اب جو بات ہے کہ یہ گورنمنٹ جو بنی ہے، گورنمنٹ کیا کرنے جا رہی ہے، اس کے کیا چیزیں ہیں، آج کی اخباروں میں سب سے بڑی ہائی لائٹس انہوں نے جو کی ہیں وہ یہ ہے کہ انہوں نے کہا کہ یہ کرسچن کنٹری ہے، لیکن جو انہوں نے معاہدہ کیا ہے، جس کو کہتے ہیں کہ بھائی ایک بنیادی معاہدہ کرتی ہے ہر حکومت جب بنتی ہے، تو وہ ایک بنیاد رکھتی ہے کہ ہم اس کے اوپر آگے جا کے تو حکومت کو جو ہے اس کو چلائیں گے۔ تو اس میں اس کو ہسائی ملک تو ظاہر کیا گیا، لیکن جیسے پہلے تھی پچھلی حکومت یا اس سے پہلے کہ بھائی مذہبوں کو آزادی ہوگی، اس کے اوپر انہوں نے بات نہیں کی۔ اس سے کچھ خطرے کی بو اس لیے آ رہی ہے کہ کہیں یہ ڈینس فور کے پارٹی یا دوسری پارٹیوں کے ساتھ مل کے تو کوئی ایسا کام تو نہیں کرنے جا رہے جس سے فیوچر میں جو باہر کے لوگ اس ملک کے اندر رہتے ہیں یا خود ڈینسوں کے ساتھ کیا ہونے والا ہے، اس کے اوپر ہم کوئی رائے نہیں دے سکتے ابھی، لیکن دیکھیں گے कि जब मेटर फेडरिकसन वापस आती है तो वो क्या करती है, उसने हुकूमत बनानी थी, हर सूरत में हुकूमत बनानी थी, उसने वो हुकूमत बना ली। बाकी बहुत सारी चीजें हैं जो ये कहा जा रहा है जी कि सोशल डेमोक्रेट दूसरी गवर्नमेंटों के साथ, दूसरे लोगों के साथ मिलकर काम करेगी। हम ये देखें कि एसएफ ने क्या अपने मुतालबात मंजूर कराए, अभी तक अखबारों में नहीं आए। जो है रेडिकल वेंसा, उसने कौन से मुतालबात सामने रखे हैं, वो अभी तक नहीं आए। तो सोशल डेमोक्रेट
1: ये बिल्ली थैले से बाहर आ जाएगी। ये मुजीब साहब से पूछते हैं कि मुजीब साहब ने भी चूंकि एसएफ ज्वाइन कर ली है तो अभी तो नए मराइल में, अभी ताज़ा ताज़ा मेंबर बने। मुजीब साहब आपको भी खुश आमदीद कहते हैं, आप इस दिन के हवाले से क्या फरमाएंगे?
4: बिस्मिल्लाहिर्रहमानिर्रहीम। मोहतरम मेरे प्यारे बड़े भाई तौकीर शाह साहब और मेरे वफादार अदनान साहब, सबको और सुनने वालों को अस्सलाम अलैकुम।
3: वालेकुम।
4: ऐसे जी के अभी दोनों माशाल्लाह जो मेरे साथ बैठे हुए हैं, इन्होंने ग्राउंड लोड डे के मुतल्लिक तफसीलन बता दिया है कि ये दिन क्या होता है। जैसे मोहतरम शाह साहब ने अपनी कहा कि ये आइन के लिए आइन इस दिन बना था, और कुछ लोग छुट्टी पे, कुछ लोग आधी छुट्टी पे, कुछ लोग पूरा दिन काम पे, यानी कि मिला जुला रुझान था। अब आते हैं कि जो हुकूमत बन गई है, तो मैं सबसे पहले सबको मुबारकबाद पेश करता हूँ कि बहुत अच्छी बात है कि काफी महीने लगने के बाद एक दिन एक जगह पे आके मुख्तलिफ पार्टियां जो हैं वो बैठी हैं और उन्होंने हुकूमत को हुकूमत साजी कर ली है। तो मैं समझता हूँ कि ये जितनी भी हुकूमत साजी में जमातें शामिल हैं, ये बड़े सोच समझ के इन्होंने बैठ के ये फैसले किए हैं, और मुझे उम्मीद है कि अवाम की बेहतरी के लिए और मुल्क की बेहतरी के लिए ये जरूर सोचेंगे। जैसे देखे खबरों में आ रहा है कि थैले को फ्री होना चाहिए, ट्रांसपोर्ट फ्री होनी चाहिए, पार्किंग के मसाइल हैं, और आपको पता है एल्ड्रा जो हमारे प्लाईएम है और सेहत के शोबे हैं और बेशुमार जगह स्कूल हैं, ताकि वहां पे कुछ बेहतरी आए। तो मेरा ख्याल ये सारी जमातें को कुछ ना कुछ इंशाल्लाह अवाम को जरूर देंगी, क्योंकि अभी जैसे हालात चल रहे हैं और जैसे ही जमातों के इलेक्शन के बाद रिजल्ट आया है, वो आपने देखा है कि अवाम ने ऐसे ही लोगों को ऐसे मुंतखब किया है कि उन्होंने ये बता दिया है जी कि आप जो हमारे अगर मुतालबात या हमारी चीजें सही सीमत में नहीं लेके आते तो आपका यही असर करेंगे। इतनी बड़ी पार्टी जो कि 50 से ऊपर मैंडेट लेती थी, सोशल डेमोक्रेट वो 38 पे आ गई है, ऐसी और भी पार्टियां जो है जिन्होंने कम मैंडेट हुए हैं। तो मुझे उम्मीद है कि ये जो हुकूमत बनी है ये मुल्क के लिए और आवाम के लिए कुछ ना कुछ जरूर बेहतर जो है वो चीजें ले। अभी शुरू शुरू में आपको पता है तनकीद भी होगी, बेशुमार चीजें ऐसी आएंगी, लेकिन मुझे उम्मीद है कि अभी 3-4 महीने 6 महीने में आफ्टर यूल कह लें नया साल जब स्टार्ट होगा, तो फाइनेंस लो फाइनेंस का जो जब स्टार्ट होता है साल, तो फिर मुझे उम्मीद है किसी न किसी चीज में बेहतरी आएगी। जैसे उन्होंने कहा है फुकरून के ऊपर से हमने मम्स उठा लिया है और चीजों पे हम ऐसे कर रहे हैं, ट्रांसपोर्ट का वो सोच रहे हैं 22 साल तक, और भी काफी चीजें जो है कि पाइपलाइन में है। अदनान को और मोहतरम शाह साहब को बेहतर पता है, लेकिन मेरी बड़ी दिली ख्वाहिश है कि इंशाल्लाह ये हुकूमत जो है अगर इसने अपनी कारकर्दगी दिखाई तो ये कामयाब होगी, नहीं कारकर्दगी दिखाएगी तो शर्त तो फिर आपको पता है अवाम यहाँ पे तो डेमोक्रेसी चलती है, अपने वोट के जरिए हुकूमतों को आगे पीछे करते रहते हैं, लेकिन मुझे उम्मीद है इंशाल्लाह डेनमार्क के लिए बेहतरी होगी।
1: बहुत शुक्रिया मुजीब साहब। अदनान, आपने दोनों साथियों की बातें सुनी, उन्होंने बताया डिमांड्स भी कर रहे हैं, तो आपने देखा जिस दिन हुकूमत बनी सारे वज़रा जो है मिनिस्टर्स बाहर आ रहे थे, तो उनकी बॉडी लैंग्वेज देख लें कि सब जो है माशाल्लाह बड़े खुश थे, जैसे कोई मैदान जो है वो फतह करके बाहर निकले हैं। तो अब ये मुजीब साहब ने फरमाया कि इन सिस्टर ने कहा जी कि दांतों का इलाज फ्री होगा, तो ये सारी चीज़ें आप पहले से भी नोट करते रहते हैं, तो एज ए तजिया निगार आप इन चीज़ों को किस तरह देख रहे हैं?
2: राजा साहब, मैं इसमें ये कहूँगा कि आज कौन लोग थे था, और यहाँ पे जैसे आपको पता है फॉर्मल एजुकेशन मिनिस्टर जो मच्छी से इस्फाया था वो भी आज आया हुआ था, और वो कोपे फॉर्म है ना जो जो पार्टी को लीड करता है, और उससे सबकी बात हो रही थी, तो उसने एक ब्रेकिंग न्यूज हमें दी थी कि मैं फैंसोर बैलन में बैठा हूँ जहाँ से ये सारे पैसे वगैरह निकलते हैं। तो वो यही कह रहा था कि आप सब ने एक बात मैं आपको क्लियर कर दूं कि हमने जो वादे किए हैं ना उनको हम पूरा करने की कोशिश करेंगे, और अभी हम उस पर क्या कहते हैं पूरा हमने जो प्लान है वो एक प्लान बना बैठा हुआ है, मगर उसके अंदर ये है कि आस्ता आस्ता चीजें जो है ना वो बाहर आएंगी। सबसे पहले प्रायोरिटी मैं आपको कह दूं, जिस तरह ये मजीद साहब ने कहा है कि इनकी ये है कि ये मॉम्स वगैरह इसको क्या कहते हैं खत्म करना है और इसको कंट्रोल करना है और बेंजीन को और डीजल और इन चीजों को देना। उसके बाद इनका प्लान ये है कि ये जो डिबेट शुरू हो गई है ना कि पहली मुसलमान बन गई है तो ये एक क्या कहते हैं एक सारी मुल्क है तो हम उस तरफ जाने की जरूरत है। मगर उसमें भी एक मसाइल है जो बात अब क्लियर की जाए कि बंदे ने ये भी देखना है कि मुस्लिम वर्ल्ड के साथ इनका बीएमपी जीएमपी बिजनेस कितना है तो इनने ये भी बैलेंस रखना है कि इनकी इकोनॉमी कैसे चल। आप पूरा पंगा डाल लें मुस्लिम के साथ तो आपके कॉन्सिक्वेंसेस भी हो सकते हैं कि मौत मेरे समझ ने ज्यादा ही क्या कहते हैं बात करने की जरूरत होती है मगर बंदे को थोड़ा बहुत क्या कहते हैं सीरियस भी होना पड़ता है और हर चीज को देखना पड़ता है। और हम इंशाल्लाह ताला कोशिश करेंगे कि जब मेरे फर्स्ट बैठ जाएगी हमारा यूनियन मिनिस्टर भी बैठ जाएगा तो हम इससे जरा बात करने की कोशिश करेंगे कि आप लोग जरा सब्र करें और थोड़ी क्या कहते हैं आप लोग ये देखें कि इसके अंदर मुसलमानों को टारगेट करने का क्या कॉन्सिक्वेंसेस हैं। तो मैं आपको एक छोटी सारी मिसाल दे देता हूँ कि मैंने आज कुछ लोग कुछ जगह पे हम लोग गए और हमने वहां पे देखा कि मुसलमान बाहर हो जाए तो 70% चीज ही नहीं बचल। तो इसलिए ये तो थोड़ी बहुत सेंसिबल बात करनी चाहिए और सेंसिबल देखना चाहिए। बोलना बड़ा आसान होता है काम करना बड़ा मुश्किल होता है। इतना आसान होता तो मिस्टर स्मिथ को जब मौका मिला था ना गवर्नमेंट बनाने का तो गवर्नमेंट बना लेता मगर उसने नहीं लिया चांसेस तो अब उसकी मर्जी। आप दूसरे जिन्हें चांसेस दिए उनको बैठने दे और उनको काम करने दे और उसको मौका तो देंगे वो तो कोई उसको हमने बात तो नहीं निकाला हुआ। कोई काम करना चाहेगा तो सोबत बुला टेबल पे आ जाए उसकी अपनी मर्जी है। बैठ के बोलना चाहते हैं बोलता रहे मगर हम लोगों ने जिनने रिस्पॉन्सिबिलिटी ली है उन लोगों ने तो काम करना है और इस मुल्क को चलाना है किसी ना किसी तरह तो ये तो अब उसकी मर्जी है कि वो क्या करना चाहते हैं।
1: शाह साहब जब आइन कहता है कि इलेक्शन लड़ने की उसमें कोई ऐसी बात नहीं है तो फिर ये डैनिश पीपल्स पार्टी या दूसरे सियासतदान इस तरह की बातें नफरत अंगेज आपस में जो है वो दूसरे के साथ नफरत की जाए सिर्फ वोटों के लिए तो ये क्यों की जाती है ऐसी बातें?
3: जी बिल्कुल सही आपने ये सवाल किया है बड़ा रेलिवेंट सवाल है। इसकी वजूहात हम खुद लोग बने हैं। हम लोगों में चंद अनासर ऐसे हैं जिन्होंने इस कानून को तोड़ा है और इनके टैक्स पेयर की रकमों को मिलियंस के अंदर उन्होंने चीट किया और दुबई और दूसरे ममालिक में भागे। फिर हमारे जो रवैये हैं हमारे यंगस्टर्स के वो मर्सिडीज गाड़ियाँ और दूसरी गाड़ियों को लंबी लाइनें लगी होती हैं और वो सिकल फुटपाथ पे चला कर गाड़ियाँ और लेकर जाते हैं। तो ये जो डैनिश है ये राशिस्ट नहीं है। हमें खुद अपने आप को संवारना है हमें खुद ठीक करना है। लेकिन जैसे कि अभी अदनान ने कहा मैं इसकी बात पे बिल्कुल तायद करता हूँ कि गवर्नमेंट जो है इसको अब टर्नओवर लेना पड़ेगा क्योंकि अब हालात जो है वो मुस्लिम कंट्रीज के हाथ में है और जो इंटरनेशनल मौसम है वो काफी तब्दील हो रहा है और इसके अंदर इनको जो है अब ये प्रेशराइज होंगे। मेरा ख्याल है कि गर्मियों की छुट्टियों के दौरान ही हमें यहाँ के हालात जो है वो वाजह होने शुरू हो जाएंगे। बाकी ट्रांसपोर्ट जो इन्होंने कहा है कि 22 साल तक हम फ्री करेंगे वो इनको पहले से कर देनी चाहिए क्योंकि आगे तो छुट्टियां आ रही हैं बच्चों ने अब एग्जाम दिए वो तो सारा कुछ हो जाएगा। लेकिन जो पेंशनिस्टों के लिए इन्होंने मुश्किल खड़ी की है कि अभी तक 4 किस्म की पेंशन यहाँ पे मिल रही है लोगों को और बाद पेंशनिस्ट जो है जिनको 2003 के बाद पेंशन मिली है यहाँ पे पेंशन देखें जो अरीना पेंशन है उसके अंदर मसला सबसे बड़ा यह है कि खुदा ना खासा कोई आदमी काम कर रहा है उसका एक्सीडेंट हो जाता है या वो बीमार कोई ऐसे ही उसके साथ आफत आ जाती है कि वो उसको मजबूरन पेंशन पे जाना जाता है तो उसको वो पैसे नहीं मिलते जो पहले हमारे जैसे हम लोगों ने फोर्टीज पेंशन ली या हम लोगों ने पेंशनें दी हैं फुल पेंशनें इनमें उन्होंने काफी डिफरेंस किया है। अब देखते हैं कि ये क्या करते हैं और क्या नहीं करते लेकिन उम्मीद ये है कि जो बेटे फ्रेडरिकसन है वो ग्रीन लैंड के हालात को देखते हुए और इंटरनेशनल हालात को देखते हुए डेनमार्क के अंदर हो सकता है, मेरा ये अंदाजा है कि वो गर्मियों की छुट्टियों में कोई ना कोई यहाँ पे करवट लेगी और इसके डनमार्क की जो बची कुची साख है उसको बेहतर करेगी और मुसलमानों के साथ बेहतर तल्लक करेगी। जैसे कि नान ने कहा यहाँ पे जो इस वक्त 65% डॉक्टर्स हैं वो मुसलमान हैं, यहाँ के इंजीनियर्स और बड़े बड़े साइंटिस्ट जो हैं वो मुसलमान हैं, और यहाँ के जितनी भी आपकी ट्रांसपोर्ट चल रही है उसके अंदर मेजॉरिटी जो है वो फॉरनर्स हैं और पाकिस्तानी हैं, मुसलमान हैं, तो इनका काम नहीं चल सकता, लिहाजा इनको जो है वो मैन पावर की जरूरत है। और वो
1: तो शाह साहब क्या इनिस लिस्टन जो है अपने वादों पर कायम रहेगी कि जो उन्होंने कहा कि जो भी पार्टियां कह रही हैं कि पेंशन बढ़ाएंगे और ये दांतों का इलाज जो है फ्री होगा, ट्रांसपोर्ट फ्री होगी, क्या ये पार्टियां अपने मौकों पर कायम रहेंगी?
3: देखिए जी मैं आपको एक बात बता दूं कि इनिस लिस्टन की बात जो है वो सुनी जाएगी, बाकी जो है क्योंकि उन्होंने मिनिस्ट्रियां ले ली हैं वो एंजॉय करेंगे और इनिस लिस्टन को इसलिए रखेंगे कि कहीं इनिस लिस्टन जो है वो ब्लू ब्लॉक के साथ मिलके इनको कोई प्रॉब्लम ना इनके लिए क्रिएट कर सके,
1: सियासी फटाक हैं ये।
3: हाँ जी, इसलिए ये कोशिश यही करेंगे कि इनिस लिस्टन जो है ये इसकी बात माने और इसके जो बाकी पार्टियों को देखे ना कोई सामने नहीं आया, एसएफ का कोई सामने नहीं आया, रेडिकल का अभी तक मुतालबा कोई सामने नहीं आया, ना ही मॉडरेट का कोई मुतालबा सामने आया है कि भाई इन्होंने कौन कौन से जो है मुतालबे सामने रखे हैं, लेकिन अब ये कह रहे हैं तजिया नगार कि भाई बेटे फजिस्तान वापस आएगी तो ये एक दफा दोबारा बैठेंगे और फिर उसके ऊपर ये फैसला करेंगे कि किस किस पार्टी की कौन कौन सी, लेकिन मैं इस चीज को नहीं मानता क्योंकि ये तो अमेरिकी बोर्ड के अंदर पहले ही फैसले हो चुके हैं कि कौन सी चीज लागू की जानी है और किस चीज को जो है वो डिले करके अगले सालों पे डाला जाना चाहिए, और ये मुआहदे तो इनके हो गए हैं, अब वाजिया करें कि किस तरीके से
1: चलें तो जब तक पूरी जो चीज क्लियर नहीं होगी, सफे पूरे सारे नंगे नहीं होंगे। मजीब साहब आपकी ऐसा पार्टी है तो आपकी पार्टी भी तो डेफिनेट प्रेशराइज होगी।
4: देखिए जी मैं दोनों अपने साथियों की बात सुन रहा हूँ, बड़ी अच्छी माशाल्लाह तजिया निगार है, दोनों बड़े अच्छे तरीके से हर चीज को पेश करते हैं। मैंने शुरू में कहा कि मेरा ख्याल है जो नया साल शुरू होगा 2027 शुरू में ही मेरा ख्याल है आगे चीजें आगे बाहर आएंगी, अभी सारा कुछ जितनी भी ये प्लानिंग है वो हुई है या हो रही है वो उसको पाया तकमील पहुंचाने के लिए थोड़े से इनको और टाइम लगेगा, क्योंकि अब हुकूमत बन गई है और हुकूमत बनने के बाद आपको पता है जिम्मेदारियां आ जाती हैं। एसएफ 12 साल के बाद दोबारा हुकूमत के अंदर आई है तो जाहिर सी बात है उनके पास 5 मिनिस्ट्रियां हैं, अगर तो वो अपनी मिनिस्ट्रियों का कारकर्दगी पेश करेंगे तो आइंदा इलेक्शन में उनको कोई कामयाबी हासिल होगी, वरना तो फिर जैसा मैंने बताया कि जो चंद जमातों का हाल हुआ है इनका भी ऐसा ही हाल हो जाएगा। लेकिन जरूरी चीज यही है कि मेरा ख्याल है कि अभी सिर्फ 2 दिन हुए हैं ऐलान हुआ है, अभी इंतजार करें। मेरा जहां तक अंदाजा है मैं अपनी अपना कह सकता हूँ ये जो 3-4 महीने होंगे ये दिसंबर तक ये इन्हीं चीजों में होंगे कि कैसे फैंडिंग होनी, क्या चीज आगे लेके आनी है, क्या चीज अभी पेश करनी है, क्या चीज 2027 में है, क्या चीज 28 में है, तो मेरे ख्याल स्टार्ट उन्होंने लेना है चंद चीजों से और उस पे वो सारे मुत्तफिक होंगे। इन लिस्ट इसलिए मजबूत रहेगी कि उनका ये मुतालबा अगर माना जाता है जी कि 10 ले जो है डेनमार्क में फ्री हो जाए तो आपका अगर आपके पास अभी अगर 15 सीटें हैं तो रिलैक्स हैं तो 25-30 सीटें ले जाएंगे, क्योंकि ये बहुत बड़ा मुतालबा है और ये डेनमार्क सबसे महंगी जो है ना ट्रीटमेंट है थैनले की। मैं समझता हूँ कि ये उनकी बहुत अच्छी फौसला है और बाकी जमातों को इसके ऊपर एग्री होना चाहिए। और मैं एक और चीज बिल्कुल वाजह कर देना चाहता हूँ कि ये अभी जो जमातें जिन्होंने ये हुकूमत बनाई है हमारे मोहतरम शाह साहब कहते होते हैं ये पीडीएम की जमातें हैं, तो ये अगर अगर इन्होंने कामयाब होना है तो इन्होंने अपनी आवाम की तरफ देखना है। जैसे नान ने बताया पेट्रोल है, जैसे मैंने कहा मम्स फ्री है क्रोन फ्रोक और उसके बाद और चीजों के ऊपर भी फ्रो वहां पे भी उन्होंने मम्स का कुछ सोचना है, तो ये चीजें अगर बेहतर होना शुरू हो जाएंगी तो आवाम को सहूलत मिलेगी तो मेरा ख्याल है हुकूमत कामयाब बनो। जैसे शाह साहब ने बताया ग्रीन लैंड मसला है और चीजें मसले में इंटरनेशनल लेवल पे है, अभी देख लें मुस्लिम कंट्रीज जो है इस वक्त उनके अंदर इतफाक है और किसी सूरत में भी अब यहाँ पे जैसे शाह साहब ने तफसील बताया कि तमाम एरियाज के अंदर जो है ना مسلم کمیونٹی جو ہے اور فارن جو ہے وہ کام کر رہے ہیں اور اچھی جگہ پہ کام کر رہے ہیں اور اچھی پوسٹوں پہ کام کر رہے ہیں. تو میں سمجھتا ہوں کہ حکومت کو اب اس چیز پہ سوچنا چاہیے کہ ہمیں یہ نفرت کی سیاست ختم کرنی چاہیے. ہمیں جو ہے رواداری والی اور ہمیں جو ہے مل جل کے ہم ڈنمارک میں رہ رہے ہیں, 50 آدھی فیصدی سے زیادہ ہم ٹیکس دے رہے ہیں, ہمارا رائٹس ہے, ہمارے حق ہے. اگر ہم ٹھیک ہیں, ہاں اگر ہم ہمارے اندر کچھ چند لوگ کوئی اگر ایسا کام کرتے ہیں, کرمنلٹی والا کام کرتے ہیں, تو ان کو تو رائٹ ہے, ان کو سزا ملنی چاہیے. لیکن جو باقی لوگ ہیں, اگر 5% ایسے ہیں تو 95% جو اچھے طریقے سے اپنا ٹیکس دے رہے ہیں, اپنا کاروبار کر رہے ہیں, اپنی نوکریاں کر رہے ہیں, ان کے حقوق سلب نہ کیے جائیں, ان کے حقوق اور ان کی جو چیزیں ان کو بہتر کیا جائے. حکومت کی کامیابی کا راز یہی ہوگا کہ وہ آہستہ آہستہ آہستہ چند چیزیں جو ہے وہ شروع کر دیں, تاکہ جو لوگوں کا تھوڑا سا جو ہوتا ہے نا کیا کہتے ہیں اعتبار, وہ ٹھہر جائے. اور مجھے امید ہے کہ انشاءاللہ حکومت جو ہے وہ بہتر کام کرے گی.
1: اذان اب کلوزنگ کرتے ہیں, تو آپ نے ان کی باتیں سنی, تو آپ کا جو سوشل ڈیموکریٹ کے گروپ فور مین ہے وہ تو غیر ملکیوں کو جانتے ہیں, تو لیکن جب غیر ملکیوں میں کوئی ایک آدھ کوئی عنصر ہوتا ہے, کوئی غلطی کرتا ہے, تو سزا اس کو ملنی چاہیے, نہ کہ پوری سسٹم کو ملنی چاہیے, پورے اوورسیز کو ملنی چاہیے یا پورے ڈنمارک کے لوگوں کو ملنی چاہیے.
2: نہیں راجا صاحب, وہی بات میں آپ کو کہہ دوں کہ وہ یہی اس پہ آج کا ہے کہ ہم نے اسی لیے جو اسٹیٹمنٹس دیے تھے الیکشن کے اندر, وہ یہی دیے تھے کہ ہم ان کے پیچھے جائیں گے جن نے کرائم کیا ہوا ہے, اور جو اس ملک کا کیا کہتے ہیں کوئی بینیفٹ نہیں کرنا چاہتے, اور ہم ان کے پیچھے جائیں گے, باقی ہم کسی کو ٹارگٹ نہیں کریں گے, کیونکہ ہمیں ٹارگٹ کرنے کی ضرورت ہی نہیں ہے, کیونکہ ہمیں ان لوگوں کی ضرورت ہے جو دن رات محنت اس ملک میں کرتے ہیں, ان کے پیچھے جانے کی ضرورت نہیں ہے, اور یہ کمنگ ڈیز میں ہو جائے گا. اور میں کلوزنگ میں آپ کو ایک چیز یہ بتا دوں کہ گورنمنٹ جو بیٹھی ہوئی ہے نا اس وقت, اور جو سٹنگ گورنمنٹ بیٹھی ہوئی ہے, ان کے لیے ایک ویورز کے لیے اور سب کے لیے میں ایک انفارمیشن دے دوں, وہ سارے کام شروع کریں گے, مگر ان کی ایک مسئلہ ان کے لیے یہ ہے کہ آج 5 جون ہو گیا, اور کمون کے اور ویکیونز کے جو بجٹ ہوتے ہیں وہ ان نے نیگوشیشن کر لیے ہوتے ہیں اور کمون کو بھیج دیے ہوتے ہیں کہ وہ سمر ویکیشن جانے سے پہلے جو ہوتی ہے 31, 32, 33, 34 کمونوں کی زیادہ تر, کہ اس میں وہ تھوڑا بہت کام کر لے, تو اس لیے وہ ایک منتھ اس میں ڈیلیٹ ہو چکے ہوئے ہیں. تو اس لیے جو گورنمنٹ کی فرسٹ پیریڈ ہے اس وقت وہ یہ ہے کہ کمون کا اور ریجن کا بجٹ وہ نیکسٹ ویک بیٹھ کے کمونس لینس پیرنگ اور ریگیونس کے ساتھ مل کے بنا لیں, اس کے بعد وہ پھر جو ہوتا ہے فیئر بجٹ نیکسٹ ایئر کا وہ بھی جولائی میں تیار کر لیں, تو اس کے بعد پھر وہ کیا کہتے ہیں جو اپنا کام ہے نا اگست میں اپنا ٹریک پہ شروع کر دیں گے. اس لیے ان کی کچھ کیا کہتے ہیں چیزیں ہیں جس پہ وہ پیچھے ہیں, اس لیے وہ کیا کہتے ہیں انتظار کر رہے ہیں, کیونکہ ایک اور انفارمیشن داتے دے رہے ہیں کہ جو اول ویل ہوتی ہے نا پولیٹیکل اول ویل جس طرح ہوگی انفراسٹرکچر ہوگی فینس ویل ہوگی اکنمی ویل ہوگی اس پولیس نیم ہوگی, یہ دوسری پارٹیوں نے اس ویکینڈ میں اپنے نام وغیرہ بنا دینے ہیں, وہ جب کمیٹیاں بن جائیں گی تو پھر مسٹر بیٹھ کے ان کے ساتھ اپنے کام شروع کر دیں گے. سو اس لیے تھوڑا بہت کیا کہتے ہیں لوگوں کے لیے یہ بڑا ضروری ہے کہ سب کچھ جب بن جائے گا تو آہستہ آہستہ کمون کے بھی کام شروع ہو جائیں گے, مگر پھر ہوم کو جو فینس منسٹر ہے جو جسٹس منسٹر ہے نکولا وامنگ, یہ ان کی فرسٹ پیریڈ یہی ہے کہ یہ جو کمون کے بجٹ ہیں اور ریجن کے بجٹ ہیں یہ بن جائیں, تو اس کے بعد کیونکہ یہ ڈیلیٹ ہو چکے ہوئے ہیں, یہ نارملی مئی میں پتا چل جاتا ہے مگر جون آ گیا تو یہ نہیں بنے ہوئے, تو اس لیے ان پہ تھوڑا پریشر ہے کہ ان کے ساتھ یہ بیٹھ جائیں. جہاں تک ہماری انفارمیشن ہے یہ منڈے کو ان کی میٹنگیں شروع ہو جائیں گی, ویسے کل جی ویکینڈ میں ہو جائیں گی ہمیں نہیں پتا, مگر پھر اس کے بعد وہ اپنا کام شروع کر دیں گے تقریباً آپ سمجھیں کہ. اور دوسری بات ایک اور چیز کہ پارلیمنٹ جو ہے نا اس کی ویکیشن ہوتی ہے, تو وہ لا فاصلے جو بننے ہوتے ہیں وہ بنتے ہیں 1 جون سے لے کے 1 اکتوبر تک, زیادہ تر وہ چھٹیوں پہ ہوتے ہیں, تو جتنے لا فاصلے بنیں گے وہ جا کے اکتوبر سے بنیں گے جب یہ واپس آئیں گے. اب مجھے نہیں پتا کہ یہ اپنی سمفے کم کرتے ہیں کہ نہیں کرتے, اس کی ہمیں کوئی اطلاع نہیں, مگر ویسے پارلیمنٹ جو ہوتی ہے وہ 1 جون سے لے کے 1 اکتوبر تک ویکیشن پہ ہوتی ہے, کوئی لا فاصلے نہیں پاس ہوتا, خالی فینس لا کے علاوہ نہ کوئی ایمرجنسی چیز ہو جائے. تو یہ بھی بہت ساری چیزیں تبدیلی ہیں, یہ کمنگ ڈیز میں پتا چلے گا
5: کب کیسے صورتحال بنتی ہے۔
1: شاہ صاحب کلوزنگ کی طرف چلتے ہیں کہ اس حکومت نے کیا کیا، یہ تین تین مہینے چھٹیاں کرتی ہے اور جو وعدے کیے ہیں شاہ صاحب یہ پورے کریں گے؟
3: بالکل عدنان نے بہت اچھی بات کی ہے، یہ وعدے ابھی اس لیے ان کو ڈیفیکلٹی آئے گی کیونکہ ان کے پاس سرمایہ نہیں، انہوں نے سرمایہ جو ہے وہ بڑے غلط طریقے سے کمیونوں کی جو سیونگ تھی وہ لے کے پچھلے سال انہوں نے ساری یوکرین کو دے دی، اپنے چیزیں دے دی، پھر اس کو کور کرنے کے لیے انہوں نے اپنے ڈیفینس کو کور کرنے کے لیے انہوں نے پچھلے سال بہت زیادہ پیسہ خرچ کیا ہے، اور اس لیے ان کے پاس ابھی ان کو مشکلات آئیں گی۔ آپ کمیونوں کا یہ اثر دیکھ لیں کہ یہاں پہ گندگی پڑی ہوئی ہے سڑکوں کے اوپر، سائڈوں پہ اوپر گھاس بڑے ہوئے ہیں، ان کے پاس پیسہ نہیں ہے۔ ہمارے کونسلرز جو ہیں خواہ وہ ڈینش ہوں، فارنرز ہوں، جو بھی ہوں، یہ ان کا کام بنتا ہے کہ سب سے پہلے جیسے ڈنمارک ایک نائس اور کلین کنٹری ہوتا تھا، اب یہ بالکل ایسے ہی لگ رہا ہے جیسے آپ انگلینڈ میں گئے ہوئے ہیں اور اترتے ہیں تو دیکھتے ہیں کہ ہر طرف جو ہے وہ گندگی گندگی نظر آتی ہے، یہی حساب اب یہاں پہ نظر آنا شروع ہو گیا ہے، اور اس سے جو ہے وہ ہمارے حالات جو ہیں وہ خراب ہے۔ دوسری چیز یہ ہے کہ جو بچوں کے لیے ہے، ان کو سب سے پہلے یہ چاہیے کہ بچوں کے لیے جو بان ہیمن ہیں، بعض بان ہیمنوں میں بہت ہائی قسم کی جن کے تین تین چار چار بچے ہیں یا زیادہ بچے ہیں اسکول میں جانے کی، ان کو جو پیسے دینے پڑتے ہیں پاس ہے پیرنٹس کو، اس کو کم کرنا چاہیے۔ اور یہ ہر ملک کمیون سے کمیون جو ہے یہ ڈفرینس نہیں ہونا چاہیے، بلکہ پورے ملک کے اندر یہ ہونا چاہیے کہ اگر کوپنہیگن میں ایک بچے کے 500 ہیں تو پھر یوٹلینڈ میں بھی ایک بچے کے 500 ہونا چاہیے، اس کے اوپر کام ہونا چاہیے، اس کے اوپر لکھنا چاہیے۔ دوسرا جو ویلفیئر ہے، اس کے اوپر مجھے یہ لگتا ہے کہ یہ صرف یہ کریں گے کہ جیسے مجیب قریشی میرے بھائی نے کہا کہ تھینڈے جو ہے یہ کچھ تھوڑا سا کم کر دیں گے، کمیونیں جو ہیں وہ تھوڑی سی سپورٹ کر دیں گی، لیکن اس کے ساتھ اگر آپ یہ دیکھیں کہ بسوں کا، تو بسیں جو ہیں یہ کمیون بھی بسوں کو چھوٹ دیتی ہے بلکہ ان کی امداد کرتی ہے، اسی طریقے سے ریجون بھی ان کی مدد کرتی ہے، تو یہ بہت بڑی ایک بلیسنگ ہے جو کمیونوں کے اوپر پڑتی ہے، کیونکہ بسیں جو ہیں وہ چلانے کے لیے جو کمپنی ہیں ان کی واوا ہے، اور ان کو چاہیے کہ جو وہ ٹکٹ لیتے ہیں یا جو ان کے اندر مسافر جاتے ہیں ان کو بھی دوسری کمپنیوں کی طرح ٹیکس دینا چاہیے، جیسے کہ ٹیکسی ڈرائیورز یا دوسری پرائیویٹ لیموسینز وغیرہ ہیں وہ ٹیکس دیتے ہیں، ان کو بھی چاہیے کہ یہ گورنمنٹ سے پیسہ لینے کی بجائے، امداد لینے کی بجائے یہ